नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यन कुमारी शर्माबाट। गत दुई दिनदेखि राज्यको धेरै जिल्लामा भएको बाढीले गर्दा पुनः 14 जिल्ला प्रभावित भएको छ। गोलाघाट, शिवसागर, डिब्रुगढ, चराइदेउर, जोरहाट, विश्वनाथ, धेमाजी, लखिमपुर, सोनितपुर र नगाउँ जिल्ला अञ्चल बाढीले प्लावित भएको छ। छिमेकी राष्ट्र भुटानले कोरिसु बान्धको पानी छाडेको फलस्वरूप तल्लो असमको धेरै नदीहरूको पनि पानी बढेको छ। बाक्सा, बरपेटा, बङाइगाउँ, बजाली र चिराङ जिल्लामा बाढको संख्या देखिएको छ। केन्द्रमन्त्री जेपी नड्डाले हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा बाढ परिस्थितिहरूको बारेमा पर्यालोचना गर्नुभयो र बाढको चपेटामा परेका अञ्चलहरूको मानिसहरूलाई सघाउ र पुनः संस्थापना दिने कुरालाई छलफल गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले बाढ परिस्थिति उद्धार सघाउ अभियानको सन्दर्भमा योगाजोग गरिरहेका छन् भनी मुख्यमन्त्रीले जान्न दिनुभएको, साथै यो बाढ अक्टोबर महिनासम्म हुनेछ भनी आशंका प्रकट गर्नुभएको छ। केन्द्रमन्त्री नड्डाले हिजो पहिरोले गर्दा भएको क्षतिग्रस्त नागाल्यान्डको मन जिल्ला यात्रा गर्दै त्यहाँ रहेका मानिसहरूको हालतबारे जानकारी लिनुभयो। मन्त्रीसँग राज्यको स्वास्थ्य मन्त्री अशोक सिंहाल पनि उपस्थित हुनुहुन्थ्यो। बाढीले गर्दा क्षति भएको अञ्चलका छात्रछात्रीहरूलाई नोक्सान पूर्ति गर्नुलाई विशेष व्यवस्था हाता लिएको कुरालाई शिक्षा मन्त्री डाक्टर रनोज पेगुले प्रकाश गर्नुभयो। शिक्षा मन्त्रीले सञ्चार माध्यममा बोल्दै भन्नुभयो कि विशेष गरी कक्षा 9, 10, 11, 12 विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिनेछ। उहाँले जनाउनुभयो कि शिवसागर, चराइदेउ, जोरहाट र गोलाघाट जिल्लामा हितिमध्ये पाठ्यपुस्तक प्रेरण गरे तापनि कतिपय पाठ्यपुस्तक छपाउन परेको छ। निजुत मैना र निजुत बापु योजनाका लागि आज आनुष्ठानिक पपत्र वितरण गरिनेछ भन्दै मन्त्रीले जान्न दिनुभयो। यो पपत्रहरू शिक्षानुष्ठानहरूमा प्रेरण गरिएको छ। असमका 3 कारिगर र उद्यमी महिला लगायत ख्वालकुचीको गन्धमौ अञ्चलका उत्पादक प्रतिष्ठानले सन् 2025 वर्षको हस्तकला पुरस्कार प्राप्त गरेका छन्। कामरूप महानगर जिल्लाको बोन्डाकी एक प्रख्यात शिल्पकार रुनिमा सेत्य चौधरीले हस्तकला क्षेत्रमा उत्कृष्ट शिल्प कौशल र जीवनभर उपलब्धिका लागि देशको सर्वोच्च मान्यता सन्त कबीर हस्तकला पुरस्कार प्राप्त गरेकी छिन्। जुबिन गर्गको मृत्युको मुद्दा अभियोगमा अमृत प्रभा महन्तको जामिन आवेदनको सुनवाई आज गुवाहाटीको उच्च न्यायालयमा अनुष्ठित भएको छ। त्यसअघि सेसन अदालत र विशेष फास्ट ट्रेक अदालतमा जामिन रद्द गरे पछाडि अभियुक्त उच्च न्यायालयमा पुगेका हुन्। अर्कोतिर न्यायाधीश शर्मिला भुइँयाको फास्ट ट्रेक अदालतमा मुद्दा जारी रहेको छ। मुद्दामा अभियुक्त श्यामकानु महन्त, सिद्धार्थ शर्मा, सन्दीपन गार, शेखरज्योति गोस्वामी, अमृतप्रभा महन्त, परेश वैश्य र नरेश्वर बराको विरोध मुद्दापछि अदालतमा गत 9 जुनमा साक्षात ग्रहण प्रक्रिया सुरु गरिएको हो। आज दिउँसो 11:30 राज्यको नयाँ नियुक्त मुख्य तथ्य आयुक्त भारत भूषण देव चौधरीले लोकभवनको एउटा कार्यक्रममा शपथनामा लिनुभएको छ। मिजोरमका मुख्यमन्त्री लालडुबमाईले असमसँग सोनितपुर र मैत्रीपूर्ण सम्बन्ध कायम राख्न जोड दिनुभएको छ। हिजो गुवाहाटीमा एक निजी विश्वविद्यालयको उद्घाटन समारोहमा

सहभागी हुँदै मन्त्रीले भन्नुभयो कि आफू र मुख्यमन्त्री डाक्टर हेमन्त मिश्र शर्माले दुई राज्यहरू बीचको पारस्परिक विश्वासलाई सुदृढ पार्न प्रतिबद्ध रहेको बताउनु भएको छ। असमकी अस्मिता सलिहा र इसारानी बोरुवाले दक्षिणी कोरियाको आसानमा अनुष्ठित कोरिया मास्टर ब्याडमिन्टन प्रतियोगिताको महिला सिङ्गल्सको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखा हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 मिनट र 15 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा खाली भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजरको पदका लागि आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसको 2 पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 मेकानिकल शाखाको लागि, 4 पद ह्युमेन रिसर्च शाखाको प्रार्थीका लागि, 3 पद इन्फर्मेसन टेक्नोलोजी शाखाको प्रार्थीको लागि र 2 पद इन्स्ट्रुमेन्टेसन शाखाको प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेस वा 3 सालको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्छ। ह्युमेन रिसर्च शाखाको पदको क्षेत्रमा प्रार्थी एमबिए वा पिजिडिएम रहेको हुनुपर्छ। महिना वेतन 37,300 रुपियाँबाट 1,12,000 र 14,200 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछन्। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसको 12 पद इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 सिभिल शाखाका प्रार्थीको लागि, 6 पद मेकानिकल शाखाका प्रार्थीको लागि र 2 पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्छ। महिना वेतन 25,000 रुपियाँबाट 92,000 रुपियाँ, साथै 12,100 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछन्। सबै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट www.apgcl.org। आवेदनको अन्तिम तारिक जुनियर म्यानेजर पदको क्षेत्रमा 21 अगस्त र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 अगस्त। पन्जाब नेसनल ब्याङ्कमा खाली भएका 545 लोकल ब्याङ्क अफिसर पदको लागि आवेदन मागिएको छ। महिना वेतन 48,480 50,920 रुपियाँसम्म, साथै अरू बोनस रहनेछन्। प्रार्थी स्नातक हुनुपर्छ। प्रार्थीको उमेर 20 वर्षबाट 30 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट pnb.bank.in र आवेदनको अन्तिम तारिक 9 अगस्त। नर्थ इस्ट फ्रन्टियर रेलवेमा खाली भएका 6,777 एप्रिसिएन्ट पदको लागि आवेदन मागिएको छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै

0: ट्रेडमा आइटीआई र नेसनल ट्रेड सर्टिफिकेट भएको हुनुपर्छ। प्रार्थीको उमेर 15 वर्षबाट 24 वर्षभित्र। 1 सालको प्रशिक्षणको समय अन्तर्गत प्रार्थीले 9,600 रुपियाँको जलपानी भेट्नेछन्। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट रहेको छ nfr.indianrailways.gov.in र आवेदनको अन्तिम तारिक 19 अगस्त। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाश पनि गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौँ नवजागरणसँग कार्बी आलङ्का युवाहरूद्वारा प्रस्तुत युवा कार्यक्रम। यो युवा कार्यक्रमको सञ्चालक हुनुहुन्छ गोकुल छेत्री। श्रोतागण, यो युवा कार्यक्रम पूर्व प्रसारण हो।
1: नमस्ते, आकाशवाणी गुवाहाटी युवा कार्यक्रमको सबै श्रोतागणहरूलाई म गोकुल छेत्री साथै बैठलाङ्सु माइसाम गाउँ नवजागरण सङ्घको तर्फबाट हार्दिक नमस्कार टक्राउँदै आजको कार्यक्रम सुरु गर्न जाँदैछु। कार्यक्रमको पहिलो चरणमा प्रस्तुत छ एउटा समवेत सङ्गीत। गीतको रचना र स्वर हो ओमराज शर्माको।